0: एक गैर मुतनाज़े हिस्सा है। मुंबई में फिनटेक आलमी फेस्ट 2026 का इफ्तिताह करते हुए जनाब मोदी ने कहा कि ये इतने बड़े पैमाने पर तब्दीली है कि जब भी फिनटेक का जिक्र किया जाता है तो ये यूपीआई के बगैर अधूरा रहता है।
1: भारत की फिनटेक स्टोरी अद्भुत रही है और इसका एक बड़ा चैंपियन है हमारा यूपीआई। मैंने पिछले साल भी इसकी चर्चा की थी, लेकिन ये इतनी बड़ी ट्रांसफॉर्मेशन है कि जब भी फिनटेक की चर्चा होगी तो वो यूपीआई के बिना अधूरी ही होगी।
0: टेक्नोलॉजी के जरिए तफवीज इख्तियारात के अपने बुनियादी फलसफे को दोहराते हुए वजीर आजम ने यूपीआई की माली शमूलियत के एक हतमी आले कार के तौर पर सताइश की, जो ऐसे शोबों में कामयाबी के साथ दाखिल हुआ जिन्हें रिवायती बैंकिंग तौर तरीकों में नजरअंदाज कर दिया गया था। वजीर आजम ने इशारा दिया कि सिर्फ अगस्त के महीने में यूपीआई के जरिए 24 अरब से ज्यादा बार रकम का लेन देन किया गया। भारत के अहम डिजिटल लेन देन निजाम की आलमी पैमाने पर वसत का जिक्र करते हुए वजीर आजम ने कहा कि अब यूपीआई का इस्तेमाल 11 मुल्कों में किया जा रहा है, जिसकी वजह से बैन अल-अक़वामी सतह पर रकम के लेन देन के लिए वो सब कुछ रोजमर्रा की एक हकीकत बन गया है जिसका कभी तसव्वुर भी नहीं किया जा सकता था।
1: 21वीं सदी का दूसरा क्वार्टर हमारे लिए और भी नई संभावनाओं लेकर आया है। एजेंटिक एआई, टोकनाइजेशन, क्वांटम, ऐसी टेक्नोलॉजीज फाइनेंशियल सेक्टर में नई संभावनाओं के द्वार खोल रही है। अब हमारे सामने चुनौती है इन संभावनाओं को वास्तविक इम्पैक्ट में कैसे बदले।
0: वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारत बहरान की इस घड़ी में हमेशा श्रीलंका के साथ है। उन्होंने खास तौर पर कहा कि दोनों मुल्कों के दरमियान ताल्लुकात मुश्तरका तारीख, सकाफत और अकीदे पर मबनी हैं। जनाब सिंह श्रीलंका की सरकर्दा क्यादत के साथ बातचीत के लिए कल इस मुल्क के अपने पहले 3 रोजा दौरे पर कोलम्बो पहुंचे थे। उन्होंने भारतीय बिरादरी के साथ बातचीत के दौरान ये राय जनी की। उन्होंने कहा कि दोनों मुल्कों के दरमियान करीबी तहजीबी और तहजीबी सकाफती रिश्ते हैं, जिससे दो तरफा ताल्लुकात के फरोग के लिए एक मजबूत बुनियाद फराहम हुई है।
2: आज भारत दुनिया के ग्रोथ में 16% से ज्यादा कंट्रीब्यूट कर रहा है। पिछले 10-12 सालों में अब हमारी इकोनॉमी की साइज 2 गुनी हो गई है और आज सारी दुनिया इकोनॉमिक ग्रोथ को लेकर जब चैलेंजेज का सामना कर रही है, उस समय भारत की जीडीपी ग्रोथ अप्रोक्सीमेटली 7.8% है।
0: भारत और कुवैत ने मुख्तलिफ शोबों में स्ट्रेटेजिक साझेदारी को मजीद मजबूत बनाने पर इत्तेफाक किया है। दोनों मुल्कों के दरमियान कल कुवैत में भारत कुवैत दफ्तर खारजा के 8वें दौर का सलाह मशवरा किया गया। वजारत खारजा के एडिशनल सेक्रेटरी असीम महाजन और कुवैत की उमूर खारजा की वजारत में एशियाई उमूर के असिस्टेंट वजीर खारजा नवाफ अब्दुल लतीफ सुलेमान अल अहमद ने इस मीटिंग की मुश्तरका सदारत की। मजीद तफसील हमारे नामा निगार से।
3: इस मीटिंग के दौरान दोनों मुल्कों ने सियासी ताल्लुकात, तिजारत, सरमायाकारी, दिफा, सलामती, तवानाई, टेक्नोलॉजी और अवाम से अवाम के राब्तों समेत मुख्तलिफ शोबों में स्ट्रेटेजिक साझेदारी को मजीद मजबूत बनाने के तौर तरीकों के बारे में तबादले ख्याल किया। उन्होंने बाहमी तआवुन के मुश्तरका कमीशन के तरीक़ेकार के तहत मुश्तरका वर्किंग ग्रुप की मीटिंगों की पेशरफ्त का जायजा भी लिया। वजारत खारजा ने कहा कि दोनों मुल्कों ने मुनासिब तारीख पर नई दिल्ली में दफ्तर खारजा के अगले दौर के सलाह मशवरे से भी इत्तेफाक किया। वजारत ने कहा कि भारत और कुवैत के दरमियान देरीना रबते हैं, जिन्हें दिसंबर 2024 में स्ट्रेटेजिक साझेदारी तक बढ़ाया गया था। वजारत ने यह भी बताया कि कुवैत में 15 लाख अफराद पर मुश्तमिल भारतीय बिरादरी दोनों मुल्कों के दरमियान एक अहम रबते के तौर पर खिदमात अंजाम दे रही है। दिल्ली से शिवांग मिश्रा की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: खवातीन और बच्चों की तरक्की की मरकजी वजारत आज वाराणसी में तग़ज़िये के 9वें कौमी महीने 2026 का आगाज करेगी। खवातीन और बच्चों की तरक्की की वजीर अन्नपूर्णा देवी वजीर आला योगी आदित्यनाथ की मौजूदगी में रुद्राक्ष कन्वेक्शन मरकज में इस मुहिम का आगाज करेंगी। तफसील हमारे नामा निगार से।
4: ये मुहिम सितंबर के महीने में पूरे मुल्क के आंगनवाड़ी मरकजों, स्कूलों, पंचायतों और घरों में समाज के लोगों के साथ मिलकर चलाई जाएगी। इस साल तग़ज़िये के कौमी महीने का मौजू है हमारी आंगनवाड़ियाँ हमारी जिम्मेदारी। तग़ज़िये के महीने 2026 के दौरान खुराक के तनव्वो और वाफिर प्रोटीन, आंगनवाड़ी मरकजों में ताज़ा गर्म पका हुआ खाना, समाज की जिम्मेदारी और जवाबदेही, تغذیہ اور بچپن کے ابتدائی دور کی ترقی کے بارے میں تعلیم، پردھان منتری ماتر وندنا یوجنا کے 10 سال کی تکمیل، وارانسی میں منعقد ہونے والی افتتاحی تقریب میں تغذیہ سے متعلق ایک میلے، مستفیدین کے تجربات پر مبنی ایک ویڈیو پریزنٹیشن اور مرکزی وزیر آنگن واڑی کارکنوں کے درمیان ایک مذاکرے کا اہتمام کیا جائے گا۔ مرکزی وزیر مملکت ساوتری ٹھاکر اور خواتین کے بہبود و بچوں کی ترقی اور تغذیہ کی ریاستی وزیر بیبی رانی موریہ بھی اس تقریب میں شرکت کریں گی۔ لکھنؤ سے سوشیل چندر کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
0: ناگالینڈ بھی ملک کے ان حصوں میں شامل ہو رہا ہے جہاں نواں راشٹریہ پوشن ماہ 2026 منایا جا رہا ہے۔ سماجی بہبود کا ریاستی محکمہ صحت اور خاندانی بہبود کے محکمے کے ساتھ مل کر اس مہم کو انجام دینے میں سرگرم ہے۔ سڑک، ٹرانسپورٹ اور قومی شاہراہوں کے قومی وزیر نتن گڈکری آج گوا میں پورویرم ایلیویٹڈ راہداری کا افتتاح کریں گے۔ قومی شاہراہ نمبر 66 پر 6 لین والے 5 کلومیٹر سے زیادہ کے اس پروجیکٹ پر تقریباً 641 کروڑ روپے کی لاگت آئی ہے۔ امید ہے کہ اس سے پنجی اور ریاست کے شمالی حصے کے درمیان ٹریفک اور کنیکٹیوٹی کی صورتحال میں بہتری آئے گی۔ یہ راہداری عام ٹریفک کے لیے 11 ستمبر کو شروع کر دی جائے گی۔ پیش ہے ایک رپورٹ۔
3: امید ہے کہ اس راہداری سے روزانہ 75,000 سے 80,000 گاڑیاں گزریں گی۔ اس طرح موجودہ سڑکوں سے تقریباً 60% گاڑیوں کی آمد و رفت کم ہو جائے گی۔ اس پروجیکٹ کا مقصد ماپوسا پانجی کے مصروف راستے پر گاڑیوں کے ہجوم میں کمی لانا ہے۔ یہ امید بھی کی جاتی ہے کہ اس عام راہداری سے سیاحوں اور تجارتی گاڑیوں کی نقل و حرکت میں بہتری آ جائے گی۔ پانجی سے نکھل اپادھیائے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ۔
0: مغربی ایشیا میں کشیدگی بڑھ گئی ہے کیونکہ امریکہ اور ایران ایک دوسرے پر حملے جاری رکھے ہوئے ہیں۔ اس سے خطے مزید تنازع کا خطرہ بڑھ گیا ہے۔ امریکہ نے کہا ہے کہ اس کی فوج نے پچھلے 2 دن کے دوران امریکی بحری جنگی جہاز پر ایران کی سپاہ پاسداران انقلاب اسلامی IRGC کی طرف سے کیے گئے حملوں کے بعد ایران کے خام تیل کے 5 ٹینکروں کو تباہ کر دیا۔ اس کے جواب میں ایران نے اردن میں امریکی ٹھکانوں پر میزائل حملے کیے۔ امریکہ کی مرکزی کمان نے ایک سوشل میڈیا پوسٹ میں کہا کہ پچھلے 2 دن کے دوران ایران نے بیلسٹک میزائلوں سے امریکہ کے بحری جنگی جہاز کو نشانہ بنانے کی 2 بار کوشش کی، جس کے جواب میں یہ حملے کیے گئے۔ ادھر IRGC نے بحرین اور کویت کی بندرگاہوں کے قریب ٹینکروں کے خلاف جوابی کارروائی کا انتباہ دیا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ کینیڈا نے 600 سے زیادہ امریکی اشیاء پر 50% تک جوابی محصولات عائد کر دیے ہیں۔ اس طرح دونوں پڑوسی ملکوں کے درمیان ایک تجارتی تنازع کو ہوا مل گئی ہے۔ امریکی اشیاء پر یہ محصول کل رات سے لاگو ہو گیا ہے۔ متاثرہ اشیاء میں اسٹیل اور الومینیم جیسے مادے، ٹوائلٹ پیپر جیسی گھریلو لازمی اشیاء شامل ہیں۔ اسی دوران امریکی صدر ڈونلڈ ٹرمپ نے وفاقی ایجنسیوں کو حکم دیا ہے کہ وہ کینیڈا کی اشیاء کی سرکاری خرید اس وقت تک بند رکھیں جب تک کینیڈا امریکہ کے تاجروں اور کسانوں کو کینیڈا کی مارکیٹ میں برابر کی رسائی فراہم نہیں کر دیتا۔ چھتیس گڑھ میں کنکیر کی ایک عدالت نے 5 ماؤنوازوں کو سزائے قید سنائی ہے۔ ان میں خطرناک ماؤنواز پربھاکر اور اس کی اہلیہ راجے کانگے بھی شامل ہیں۔ ان لوگوں کو یہ سزا 2015 میں حفاظتی دستوں پر کیے گئے ایک حملے کے کیس میں سنائی گئی ہے۔ پربھاکر ڈنڈا کرنیا خصوصی زونل کمیٹی DKSZC کا ایک کارندہ ہے اور اس کی بیوی راجے کانگے ڈویژنل کمیٹی ممبر DVCM درجے کے ساتھ اس کمیٹی سے منسلک ہے۔ ان دونوں کو 7 سال کی سزائے قید سنائی گئی ہے۔ اس کیس میں ملوث 3 دیگر ماؤنوازوں کو 5-5 سال کی سزائے قید سنائی گئی ہے۔ یہ کیس 2015 کا ہے جب ماؤنوازوں کے ایک گروپ نے حفاظتی دستوں کی ایک ٹیم پر حملہ کر دیا تھا۔ بھارت میں جنوب مغربی مانسون کے ختم ہونے سے پہلے امکان ہے کہ ایک بار پھر ملک کے زیادہ تر علاقوں میں بارش ہو۔ بارش کا یہ سلسلہ وسطی، جنوبی، مشرقی اور مغربی بھارت میں 12 سے 21 ستمبر کے درمیان جاری رہے گا۔ موسمیاتی رجحان سے پتہ چلتا ہے کہ یہ آئندہ بارش مانسون کی واپسی کے دوران عارضی طور پر اس کے سرگرم ہونے کی علامت ہے، جس کے تحت ستمبر کے دوسرے نصف میں ملک کے زیادہ تر علاقوں میں گرج چمک کے ساتھ چھینٹا پڑے گا۔ جنوب مغربی مانسون کی واپسی کا سلسلہ عام طور پر شمال مشرقی بھارت سے شروع ہوتا ہے، اس کے بعد یہ سلسلہ جنوب اور مشرق کی طرف چلا جاتا ہے۔ محکمہ موسمیات IMD نے آج بہار، झारखंड, गंगा के तराई वाले मगरबी बंगाल, उड़ीसा, अरुणाचल प्रदेश, आसाम, मेघालय, नागालैंड, मणिपुर, मिजोरम और त्रिपुरा में शदीद बारिश की पेशगोई की है।